0: ফেজ, ডি ফেজ, এলইডি, এলসিডি টিভি, মোবাইল, সাউন্ড সিস্টম সুপথ মূল্যমা পাউনুকা সাথী সবই প্রকারকা টিভি, মোবাইল র অন্য ইলেকট্রোনিক সামানহরু মরমত গরিন্ছ। এসকা সাথী বিবাহ, গোষ্ঠী, সেমিনার, ব্রত বন্ধ র অন্য কার্যক্রমকা লাগি সাউন্ড সিস্টম ভাড়ামা পনি পাইন্ছ।
1: টিভি, মোবাইল র অন্য ইলেকট্রোনিক সামান মরমত গর্নে ট্রেনিং কো পনি সুবিধা ছ। এসমা বিশেষ করে পাঁচ জনা কো সমূহ বনায়ের আইমা একজনালাই ছুট কো পনি ব্যবস্থা গরিয়েকো ছ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारी का लागि सम्पर्क नम्बर 9844491042 र 9844061814।
3: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तत्कामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता, कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक, शुभचिन्तक, आम दोलाखाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड़ पर्वहरूले सबैको घरमा खुशियाली, उमंग र मुहारमा मुस्कान ल्याउन सकुन्। शुभकामना।
4: ओम कृष्ण आचार्य, अभियान तथा प्रचार विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी परिवार, चरीकोट, दोलखा।
5: यो दशैंको शुभ कामना।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 1 जुगु निवासी सम्पूर्ण बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
7: प्रकाश खड्का, ओडा अध्यक्ष, तेज किरण ओली, ओडा सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 1 परिवार, जुगु, दोलखा।
8: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
9: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
8: साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस, जडीबुटी, काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
10: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
11: 2083 साल असोज 29 गते 32 आठ फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
10: नोट साधन सभामा उपस्थित शेष सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ साथै बचत नियमित नभएका तथा ऋणको फाका नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ
12: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 986718374
13: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा
14: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं
15: ईश्वर नारायण मानन्धर प्रमुख कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुगु दोलखा।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक तथा पारिश्रमिक संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841498576।

0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुशियाली छाओस्, यही शुभकामना।
0: राजकुमार श्रेष्ठ, बैतेश्वर गाउँपालिका वडा नम्बर 8, सिपी गाउँ, दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कारिन्चो गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेसा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिचो गाउँपालिका परिवार दोलाखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असोज 29 गते बिहिबार अक्टोबर 15 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको पञ्चमी तिथि विश्व हात धुने दिवस अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता। प्रस्तावित दुईजनाको नाम अस्वीकृत। 10 जनाको अनुमोदन। प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
1: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
2: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित। फ्लाई दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
1: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु। रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल। साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
2: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण। 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमतीका 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने। तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
1: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढ़ीले आवेदन दिए। त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
4: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम अस्वीकृत भएको सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
2: अब बड़ा दशैंको प्रसंग। दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाण्डु उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेख्य रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
1: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाण्डुमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाण्डु परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस्ता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्धी पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
2: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्ड 2 साताको प्रयासपछि संचालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क संचालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाइएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाण्डु सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
5: रसुवा भोटीकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यसै जीविकोपार्जन तथा राहत त्यसै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ र यसै बीचमा चाहिँ रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेती बालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
6: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
2: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा विपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढ़ीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यस्तै राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रय पत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रीपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धिदर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यसले 3 दिनमा 178,000 यात्रु उपत्यकाबाट बाहिरिए शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
2: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत तेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कुलचन्द्र न्यौपाने लेख्नुहुन्छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्री पन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा संगम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनुभएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुशीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमलामाई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 कक्षा पूरा गरेर प्रमाणपत्र सहित दीक्षित सम्मानित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाण्डुले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौलागाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बीमा गराउनु शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैंकमा अब 24 घण्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदामा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्रीपन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो, 12 दिन ढिलो गरी नेपाल मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिएता नै 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ़दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सिर्जना रहेको समेत बताइएको हो। बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न दुई विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1.20 करोड़ युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोड़ले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अपनाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको घण्टी बजेको छ। गत शुक्रबार बसेको मन्दिर परिषद बैठकले एसियाडमा काँस्य पदक जितेका खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ काँस्य जित्नु भएको थियो भने महिला कबड्डी टीमले पनि काँस्य पदक जितेको थियो। यसपालि पदक जितेका खेलाड़ीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभीएम टेबल टेनिस क्लबका रूबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किंग्स सिंगल्सको बोइजमा रूबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन्। र बागमती प्रदेशले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 600 56 खेलाड़ी सहित कुल 782 जना सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक लामाले खेलाड़ी बाहेक प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोली गरी थप 126 जना पनि सहभागी हुन लागेको जानकारी दिनुभयो।
11: बाँदरले नखाने खेतीपातीको सिफारिशमा विज्ञको जोड़ र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
11: साझा खबरमा अब बाँदरबाट मुक्ति र वैकल्पिक खेतीको प्रसंग। हिजो आज नेपालमा बाँदरले किसानलाई दिएको दुःख र यसको विकल्प बारेमा संसदमा सरकारदेखि सड़कसम्ममा बहस भइरहेको छ। बाँदर नियन्त्रण वा वैकल्पिक खेती मध्ये माध्यममा ध्यान दिनका लागि साथी दीपक आचार्यले प्राणी शास्त्री डाक्टर मुकेश सालिसेसँग कुराकानी गर्नुभएको छ।
6: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
13: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो? अब अहिले 3 तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
6: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठेट ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा, वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
2: प्राणी शास्त्री डाक्टर मुकेश सालिसेसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित 2 जनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग,
2: काठमाण्डु प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमालेभित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि,
11: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाई दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका,
2: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपी को पहल, पहल साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी
11: र दशौं राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने तामजाम बिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चस्क्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनीतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ सरकारको नेतृत्व प्रधान मन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ पछाडितिर ढल्केको छ त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन् आँखामा चश्मा छ र फरक्क फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन् औंलो ठडाउँदै केही भनिराखेका छन् माथि यस्तो लेखेको छ सरकार ढल्दै त ढल्दैन म ढल्नै त दिन्न
14: यो हो हाम्रो रेडियो 103.4 MHz
15: हार्दिक शुभकामना विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कारिन्चो गाउँपालिका निवासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेसा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ अर्जुन प्रसाद शिवकोटी अध्यक्ष कुलबहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिङचोक गाउँपालिका परिवार दोलाखा

हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: नेपालीहरूको मानचार विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: वसन्त कार्की अध्यक्ष, शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर बावी परिवार, जुंगु, दोलखा।
5: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेसाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उपेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
1: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेसा कर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
0: रिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामाबगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावार इन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.nb र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। शरद ऋतुमा एकतीस हिमाल आरोहणका लागि 1098 जनाले लिए अनुमति। भारत र चीन सहित 10 देशका राजदूतको नाम अनुमोदन। प्रधानमन्त्री शाह आगामी मंगसिर पहिलो साता भारत भ्रमणमा जाने। गृहमन्त्री गुरूङ स्वदेश फिर्ता। 14 जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढ़ुवाका लागि सिफारिश। दशैंको मुखमा काकाद्वारा भतिजको हत्या। र इण्डोनेसियाको डडेलोले सिंगापुरमा समेत प्रदूषण उच्च। पूर्वी टिमोरमा विद्यालय बन्द।
1: नमस्कार, म लक्ष्मण खड्का, जिरी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोशी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
0: शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरूष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28 करोड़ 24 लाख 14 हजार 56 रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति प्रदान गरिएका हिमाल मध्ये सबैभन्दा बढ़ी मनासलु 8163 मीटरको रहेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। आरोहीबाट विभागले 22 करोड़ 58 लाख 57 हजार 189 रोयल्टी संकलन गरेको छ। ती हिमाल आरोहण गर्नका लागि 71 देशका 1098 आरोहीले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना छन्। विभागले सो हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट 18,54,959 अमेरिकी डलर अर्थात 28 करोड़ 24,14,056 नेपाली रोयल्टी संकलन गरेको छ। विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत मध्ये 10 जनाको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। बुधबार बसेको संसदीय समितिको बैठकले ती देशका लागि सिफारिश नाम अनुमोदन गरेको हो। भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। समितिले भारतका लागि नेसलनाथ पाण्डे, चीनका लागि कल्याण शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, जर्मनीका सरू जोशी लगायतको नाम सर्व अनुमोदन गरेको छ। यस्तै बैठकले बेलायतका गौरव शमशेर जबराको नाम पनि अनुमोदन गरेको छ। यसैबीच सऊदीका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारलाई संसदीय सुनवाई समितिले अस्वीकृत गरेको छ। समितिको बैठकले गिरीलाई राजदूत नियुक्तिका लागि अनुमोदन गर्न अस्वीकार गरेको हो। सुनारमाथि एक महिलामाथि हिंसा गरेको तथा आर्थिक लेनदेनको उजुरी परेको थियो। प्रधानमन्त्री बालिन शाह आगामी मंगसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंगसिर पहिलो साता नयाँ दिल्ली पुग्ने गरी भ्रमणको तयारी गरिएको छ। भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता र दुई देशबीच हुन सक्ने सम्झौताको विषयमा भने अझै औपचारिक विवरण सार्वजनिक भएको छैन। भारतीय संचार माध्यमहरूले भने नोभेम्बर 23 देखि 25 अर्थात मंगसिर 7 देखि 9 गतेसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका छन्। प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निम्ति दिएको थियो। त्यसपछि दुवै देशबीच भ्रमणको मिति र कार्यसूचीको विषयमा छलफल हुँदै आएको थियो। हामीसँग जे समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: बहिनी पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डहरू गइहालौ न, सकिगो नि।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका 2, जुगु।

0: तपाई यतिखेर हाम्रो रेडियो र जीरीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरूङ तीन दिने भारत भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरूङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी भएका थिए। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरूङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले बिमस्टेक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई सम्बोधन गर्न बिमस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार रूपरेखा निर्माणको प्रस्ताव गरेका थिए। स्वदेश फर्कने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री गुरूङ यही असोज 26 गते भारत भ्रमणमा गएका थिए। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अबको चार वर्षको समयावधिका लागि आफ्ना सदस्य देशलाई 6 अर्ब 35 करोड़ डलर वितरण गर्न विकास कोषको प्रस्ताव गर्ने भएको छ। त्यस अनुसार प्रत्येक सदस्य देशले 2 करोड़ 50 लाख डलर पाउनेछन्। फिफाको यस प्रस्तावबारे जानकारी भएका दुई अधिकारीले एपीलाई मंगलबार पुष्टि गरेका छन्। विश्व फुटबलको सर्वोच्च निकायले हालैको विश्वकपमा प्राप्त वित्तीय सफलतालाई उपयोग गर्दै 211 सदस्य देश र महादेशीय महासंघको खेलमा विकास गर्न यो रकम वितरण गर्ने योजना बनाएको हो। यसअघि शुरूमा प्रत्येक चार वर्षमा 1 करोड़ डलरमा सबै सदस्य देशले पाउने बताइएको थियो। यसै वर्षको विश्वकपमा 48 देशको सहभागिता थियो। यसको सफलताले फिफाको संचित कोषमा जम्मा भएको रकम बढ़ेको थियो। फिफाले त्यसैबाट रकम वितरण गर्ने योजना बनाएको हो। नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्प्यूटर तर्फका 14 जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढ़ुवाका लागि सिफारिश गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय बढ़ुवा समितिको असोज 28 गते बसेको बैठकको निर्णय अनुसार सो सिफारिश सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली 2071 को नियम 27 को उपनियम 4 बमोजिम योग्यता क्रमका आधारमा सिफारिश सूची प्रकाशित गरिएको छ। बागमती प्रदेशका दुईजना कंग्रेस जिल्ला सभापति पहिलो प्रयासमै केन्द्रीय समितिमा पुग्न सफल भएका छन्। कंग्रेसको जिल्ला कार्य समितिको नेतृत्व गरिरहेका काभ्रेपलाञ्चोकका तीर्थ लामा र मकवानपुरका बुद्ध लामा एकैपटक पार्टीको केन्द्रीय समितिमा पुग्न सफल भएका हुन्। हालै भएको 15 महाधिवेशनबाट दुवै जिल्ला सभापति केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कंग्रेसको 15 महाधिवेशनमा आदिवासी जनजाति समूहबाट प्रतिस्पर्धा गरेका तीर्थ र बुद्ध दुवैजना विजयी भएका हुन्। काभ्रेपलाञ्चोक कंग्रेसका सभापति तीर्थ लामा आदिवासी जनजाति समूहबाट 4,857 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। जनजाति खुलातर्फ 41 उम्मेद्वार बनेकोमा 12 जना निर्वाचित भएका मध्ये लामाले सर्वाधिक मत प्राप्त गरे। यस्तै मकवानपुर कंग्रेसका सभापति बुद्ध लामा आदिवासी जनजाति खुलातर्फ 1,956 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सो समूहमा 12 पदका लागि 41 जना प्रतिस्पर्धामा रहेकामा उनी 8 स्थानमा निर्वाचित भएका हुन्। दशैंको मुखमा काठमाण्डुमा काकाले भतिजको हत्या गरेका छन्। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका 3 घर भएका 18 वर्षे रोशन पाक्रिनको आफ्नै काकाको कुटपिटबाट मृत्यु भएको हो। आपसी विवादका क्रममा काका रूपेश पाक्रिनको कुटपिटबाट गम्भीर घाइते भएका रोशनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाण्डु महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले 19 वर्षीय रूपेश पाक्रिनसहित 4 जनालाई पक्राउ गरेको छ। घटना लगत्तै प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलले मुख्य आरोपित रूपेशसहित 4 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बुधबार बिहान 4 बजेको समयमा खसी बजारमा काका र भतिजबीच विवाद भएको थियो। हत्याको कारण भने खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दान बहादुर थापाले जानकारी दिए। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। दशैं मिठो खाने, राम्रो लगाउने र आफन्तसँग भेटघाट गर्ने चाडको रूपमा परिचित छ। सही ढंगले मनाउन नजान्दा र फुर्सदको सदुपयोग गर्न नजान्दा दशैं बोझ पनि बन्न सक्छ। दशैंमा के कस्तो कुरामा ध्यान दिनु पर्दछ त? प्रस्तुत छ एक रिपोर्ट।
1: नेपालमा सबैभन्दा लामो विदा हुने भनेकै दशैंमा हो। खेतीपातीको कामबाट फुर्सद पाएका किसानदेखि मजदूर, कर्मचारी र विद्यार्थी लगायत सबैका लागि यो चाड विशेष हुन्छ। सही ढंगले मनाउन नजान्दा र फुर्सदको सदुपयोग गर्न नजान्दा दशैं बोझ पनि बन्न सक्ने भएकाले यो चाडलाई कसरी विशेष बनाउने भन्ने कुरा चाहिँ हाम्रै हातमा छ। मोबाइलको बढ़दो आधुनिकताले अहिले परिवारका सदस्य सँगै भए पनि सँगै हुन नसकेको स्थिति ल्याइएको छ। त्यसैले यो दशैंको फुर्सदमा मोबाइललाई नभई घर परिवारलाई समय दिनुपर्छ। धेरैले दशैंलाई खाने, पिउने र रमाइलो गर्ने पर्वको रूपमा मात्र लिने गरेका छन्। रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्दछ। मासु सँगसँगै धेरैको मदिरा सेवन गर्ने बानी हुन्छ। मासु र मदिरा सँगसँगै खाँदा यसले हानि पुर्याउने गर्दछ। दशैंमा मदिरा नखानाले पनि सुगरयुक्त कोल्ड ड्रिंक लिने गरेको पाइन्छ। घरमा आउने पाहुनालाई सत्कार गर्ने पिय पदार्थ कोक, फ्यान्ट, मदिरा जतिकै स्वास्थ्यको लागि अत्याधिक हानिकारक हुन्छन्। यी पिय पदार्थमा चिनीको मात्रा अत्याधिक हुने हुनाले शरीरलाई असर गर्दछ। त्यसैले यस्ता पिय पदार्थको सेवन गर्नु हुँदैन। हाम्रो समाजमा दशैं भनेकै टन्न मासु खाने चाड भनेर बुझिन्छ। दशैंका नाममा दुई दिनको रमाइलोले जीवनभरका लागि रोग निम्त्याउन सक्छ। त्यसैले रातो मासु धेरै सेवन गर्नु हुँदैन। मासुलाई सकेसम्म उसिनेर वा कम तेल र मर मसला हालेर पकाउनु पर्दछ। बोसो कम भएको ताजा र स्वस्थकर मासु राम्ररी पकाएर मात्र खानु पर्दछ। दशैंका बेला नियमित खानुपर्ने औषधिको एउटा मात्र छुटाउँदा पनि शरीरमा ठूलो असर पुर्याउँछ। त्यसैले दीर्घ रोगीहरूले औषधि आफूसँगै लिएर हिँड्नु पर्दछ। औषधि वा स्वास्थ्य बारे केही इमर्जेन्सी परे डाक्टरको परामर्श लिनु पर्दछ। दशैंमा घर परिवारको सबैजनासँग भेट हुने र यही बेला सबैजना सँगसँगै बस्न पाइने हुँदा परिवारसँग आफ्ना कुरा शेयर गर्नुपर्दछ। परिवारका सदस्यसँगै धेरै समय बिताउने तथा आमा बुबाका कुरा सुन्ने गर्नुपर्दछ भने दशैंमा पनि अरू बेला जस्तो मोबाइलमा रुमलिएर बस्ने गर्नु हुँदैन। आमा बुबाले केही औषधि खाइरहेको भएमा ती औषधि र त्यसको मात्राबारे जानकारी लिनुपर्छ। परिवारका सदस्यसँगै मन्दिर जाने, साथीभाइ भेट्ने तथा उनीहरूसँग बाल्यकालका कुरा गर्दा पनि मन आनन्दित हुन्छ भने त्यसले शरीरमा सकारात्मक शक्ति सञ्चार हुनुका साथै स्वस्थ रहन मदत गर्दछ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
0: नवरात्रको पाँचौं दिन आज दशैं घरमा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रको अवसरमा देवीको पूजा आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नेपालीहरूको महान चाड बड़ा दशैंको अवसरमा काभ्रे पलाञ्चोक जिल्लाभर ट्रिपर संचालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले असोज 31 देखि कार्तिक 9 गतेसम्म जिल्लाभर ट्रिपर संचालनमा रोक लगाएको हो। स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभर ट्रिपर संचालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। काभ्रे पलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार ट्रिपर संचालनमा रोक लगाएको जानकारी दिए। दशैंको समयमा बीपी लोकमार्ग, रनीको लोकमार्ग र अन्य सहायक मार्गहरूमा सवारी साधनको चाप पर्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण, यात्रुभाग सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवा र तुवालोले दक्षिण पूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन्। सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च विन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। रोइटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम 2.5 मापन 284 माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो। यो स्तर सिंगापुरको राष्ट्रिय वातावरण निकायले तोकेको अत्यन्त उच्च श्रेणीमा परेको हो। हालको तुवालोको अवधिमा पहिलो पटक प्रदूषण उच्च सो श्रेणीमा पुगेको हो। पूर्वी टिमोर सरकारले छिमेकी क्षेत्र वा देशमा लागेको डढेलोबाट फैलिएका प्रदूषक कणका कारण अक्टोबर 15 तीन दिनसम्म प्रत्यक्ष उपस्थितिमा हुने पठन पाठन स्थगित गर्ने जनाएको छ। सरकारले विज्ञप्तिमा इण्डोनेसियाको नाम उल्लेख नगरे पनि पूर्वी टिमोरको टापु इण्डोनेसियाको पूर्वी नुसा तेंगरा प्रान्तसँग जोड़िएको छ। इण्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवा र तुवालोले दक्षिण पूर्वी एसियाका विभिन्न देश प्रभावित भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।
0: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: शंकरको महानचाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
0: बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
2: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू कालिन्चोक गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष,
1: भाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभयो।

0: चाकस पर खालो दूँ पानी मिसाए को रहे था पानी तो खा देना
1: अहिले बुढा डीडीसी को लोग न भएको यो खुल्ला दूध कहाँ बाट लिएर आएको
2: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर 1 डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडी नै लिएर आउनुस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
6: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 साधन सम्बन्धी सूचना
7: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ
6: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान खाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ
7: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको निर्णयहरू अनुमोदन तथा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
6: साधन सभा सम्बन्धी अन्य जानकारीहरू साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ 2083 भाद्र 8 गतेसम्म सदस्य बन्नुभएका

0: शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार छ्याकु दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: 了，
1: 朝大公爷把你拿去给俺好哦，我站了路，我站了路。朝大公爷把你拿去给俺好哦，我站了路，我站了路。没完个垃圾，我站的真都不行，完了过来牛你个啷个干？俺我先管你，好我那啥我那都干，我再干两年我那再问题呢。
2: 耶，他为了给本地台钱的开开机，他为了把你个香槟的项目呢，他背地是 rental and catering service 在里头嘛摆了去。
1: 哎，我抓你管管你，好我先我后面再谈吧。
3: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
5: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: शुभ कामना। विजया दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन् भएका शुभचिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेखिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लालकुमार पाठक संचालक समिति अध्यक्ष 98511-23461 98442-21164 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98640-32992 राजु शर्मा प्रिन्सिपल 98141-89-49 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 98160-40-48-88 र विद्यालय 049-140-0132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
1: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: उन्नत जात का खाद्यान्न का बिउ को खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

तिनीहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
1: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
2: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
1: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841498576।

0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, म लक्ष्मण खड्का, जीडी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जागरणा गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
1: होइन ए पाँडै सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सकै गर्ने
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिप्पेमा यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
6: रिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट

0: हार्दिक शुभकामना। विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में इस कारिंचो गांवपालिका निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेशा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त तुलोखा जिलावासी एवं देश विदेश में रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौ। अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिंचो गाउँपालिका परिवार दोलाखा।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक

0: सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुसियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
3: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
2: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
3: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
3: प्रस्तावहरू:
4: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
4: नियमन कार्य निकायको निर्देशनको जानकारी सम्बन्धमा
3: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
4: लिलामबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
3: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
4: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
3: विनियम नीति तथा कार्यविधिहरू संशोधन
4: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
3: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
4: साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
4: नामदे संकलन केन्द्रको कार्यालय अगाडि नामदे संकलन केन्द्र अन्तर्गतका सबै
3: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
4: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
3: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
4: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
3: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
4: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
3: कालिका मावि कालिन्चोक 9 कटाचौर कालिन्चोक सेवा केन्द्र अन्तर्गतका सबै
4: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
3: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
4: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
3: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
4: सिंगटी हेलीपैड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गत का सब गौरी शंकर मावी बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गत का सब ओडा कार्यालय गौरी शंकर पाँच हाट घर इविथान सूरी संकलन केन्द्र अन्तर्गत का सब असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
5: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
6: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।

नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

0: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: विजय दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा तोलोखारो रामेछाप जिल्लावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू एवं देश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। खिम्ती जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलोखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनुभएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
1: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 साधन सभा सम्बन्धी सूचना।
2: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
1: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याकु असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समिति यासीको संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य

0: तयारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
0: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
2: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।

विशाल श्रीमद भागवत महापुराण ज्ञान माहिक्य मा सादर निमंत्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 924 09, 98 44 39 94 13, 98 41 96 89 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

नमस्कार, म लक्ष्मण खड्का, जीडीएफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्व 2083 पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तबकामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक शुभचिन्तक, आम दोलाखाली आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाडपर्वहरूले सबैको घरमा खुशियाली, उमङ्ग र मुहारमा मुस्कान ल्याउन सकुन्। शुभकामना।
5: ओम कृष्ण आचार्य, अभियान तथा प्रचार विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी परिवार, चरीकोट, दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।
3: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका उडा नम्बर 7 मार्बु निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, समस्त गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
4: सोनाम शेर्पा, ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु, दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको काम मना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी पुबामा दाजुभाइ तथा दिदीबहिनीहरू कालिन्चोक गाउँपालिका वासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।

हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

शुभकामना। विजया दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहनु भएका शुभचिन्तक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सिटमा जेहिन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि लालकुमार पाठक संचालक समिति अध्यक्ष 9851123461 9844321464 गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002292 राजु शर्मा प्रिन्सिपल 9841450949 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com श्री सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।

0: 来朝来各位把你拿的最爱好哦，我站苗路我站了苗路，没完跟垃圾我是我站的真的过谁玩的过来牛你个爱看啊，我先过你好我那啥我那都看我再给牛牛了再问题呢
1: 耶他为了给本你台前的看看你他为了把你个相不能相满的这北地是 rental and catering service 这里可能白眼睛
0: 哎我抓你过我一好我一千万我一在床上
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट साइल कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कतै बारी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि। बनाउने पो कहाँ होला त होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
6: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी

0: गर्नलाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: नमस्कार, म लक्ष्मण खड्का, जिनी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाड पर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
2: नोट: मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985676।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका दुई, गैरी, दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
0: बडा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
2: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
1: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844121119।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

नमस्कार, म लक्ष्मण खड्का, जीडीएफएम को अध्यक्ष, हाम्रो अपडेट अनलाइन को सम्पादक र हाम्रो रेडियो को स्टेशन म्यानेजर। नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेश में रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति को कामना गर्दछु। विनाशकारी भोटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीघ्याङ दोलखा। हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षा कर्मी शिक्षक पत्रकार पेशा कर्मी अधिकार कर्मी राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
2: हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनु भएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनु भएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका २ जुन

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफिटकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083

0: संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
1: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841 9526 76।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

शुभ कामना। विजय दशमी दीपावली तथा सर्वपर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन् भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेखिन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 9851123461 9844321164 गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002392 राजु शर्मा प्रिन्सिपल 9841453949 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 9861448888 र विद्यालय 0491401

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
1: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।
2: सफलताले शिखर चुमो।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
1: नेपालीहरूको मानचाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
3: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
2: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
3: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
2: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
3: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: एक मंगलमय शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

0: नमस्कार, म लक्ष्मण खड्का, जीडीएफएम को अध्यक्ष, हाम्रो अपडेट अनलाइन को सम्पादक र हाम्रो रेडियो को स्टेशन म्यानेजर, नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेश में रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति को कामना गर्दछु। विनाशकारी भुटेकोशी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जागरणा गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा ल्युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त भने?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852-42883, 9842-22883 र कृष्ण श्रेष्ठ 9864-0020-41।
6: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट, दोलखा।
7: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
8: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
7: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
9: होइन पाण्डहरू के कुराकानी गर्नु लागेको हो?
8: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
7: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
8: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
7: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
8: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
9: पाण्डुहरू गइहालौ न सकिगो नि
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
6: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900

吃喝干嘛呢？विश्व दशमी दीपावली तथा छठपर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहने भएका शुभचिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 मा कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 देखि कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेहिन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लालकुमार विद्यालय में शैक्षिक सत्र 2084 देखि कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै

4832164 गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002292 राजु शर्मा प्रिन्सिपल 9841850349 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगरची दोलोखा।

यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थान नपुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: हार्दिक शुभकामना।
5: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कालिम्चोक गाउँपालिका निवासी बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरू, राजनीतिक कर्मी, जनप्रतिनिधि, पेसा कर्मी, शिक्षक, बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुल बहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिम्चोक गाउँपालिका परिवार दोलखा।

0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरेमाने चुक बैतेश्वर 3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय बैतेश्वर 7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकोशी 7 हावा तामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

आवाजविहीनहरुको आवाज जनआवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गहिरीडाँडा, असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का, सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा। दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा।
2: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीघ्याङ दोलखा

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
1: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु।

0: नमस्कार, म लक्ष्मण खड्का, जीडी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र
1: हेमबहादुर पाण्डे वडा अध्यक्ष कालिम्चो गाउँपालिका वडा नम्बर 2 परिवार बाबा

स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ स्टेसनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालीहरूको मानचाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा
0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। दशैंको मुखमा मात्रै बजारमा करिब 63 अर्ब बराबरको थप मुद्रा प्रवाहित भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्र 100 बराबरको नोट बजारमा थपिएको हो। भदौसम्म 7 खर्ब 94 अर्ब बराबरको नगद बजारमा रहेको थियो। बुधबारसम्म आइपुग्दा यो बढ़ेर 8 खर्ब 57 अर्ब रूपियाँ पुगेको छ। चाडपर्व शुरू हुँदै गर्दा सुरक्षा अझै बढ़न सक्ने सम्भावना रहेको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। डिजिटल भुक्तानीको प्रयोग गर्दै बढ़दै गएको भए पनि चाडपर्वको समयमा नगदको माग उच्च रहेको छ। यो अवधिमा सर्वसाधारणले नेपाल राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकहरू मार्फत करिब 13 अर्ब बराबरका नयाँ नोट तथा सफा नोटहरू साटेका छन्। त्यसमध्ये करिब 3 अर्ब नेपाल राष्ट्र बैंकको थापाथली स्थित कार्यालय तथा प्रादेशिक कार्यालयहरू मार्फत साटिएको राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरूले आफ्ना ग्राहकहरूलाई नोट साट्ने सुविधाका लागि 10 अर्ब रूपियाँ लिएका छन्। दशैंको फूलपाती नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ़न थालेको छ। काठमाडौँको कलंके, कोटेश्वर, बल्को लगायतका स्थानमा घर फर्कने यात्रुको चाप बढ़ेको हो। उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ़दा विभिन्न लोकमार्गमा सवारी चाप समेत बढ़ेको छ। कटुस्थापनादेखि बिहिबारसम्म 2.5 लाख भन्दा बढ़ी सर्वसाधन उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। दशैंमा यात्रा सहज बनाउन र ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी परिचालन भएका छन्। चालकलाई सजग गराउन उनीहरूको कागजात जाँच गर्ने, सवारी साधनको अवस्था जाँच्ने काम निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी परीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। यो वर्ष 10 लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान रहेको प्रहरीले जनाएको छ। नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज बेलुकैसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिएका हुन्। कंग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा निसमूहको मतगणना भइरहेको छ। सभापतिमा यसअघि नै गगन कुमार थापा निर्वाचित भइसकेका छन्। अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढ़ेर 4.7% पुगेको छ। एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रेक अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या 39,000 घटेको छ भने बेरोजगार व्यक्तिको संख्या 9,000 बढ़ेको छ। यसै गरी कुल जनसंख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात 0.3% बिन्दुले घटेर 63.6% झरेको छ। श्रम शक्तिमा सहभागिता दर पनि 0.2% बिन्दुले घटेर 66.8% कायम भएको क्रेकले बताएका छन्। थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्प रोजगारी दर 0.1% बिन्दुले बढ़ेर 6.3% पुगेको छ। आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सोनु बहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले बुधबार राति सर्लाईस्थित घरबाट पक्राउ गरेको हो। बुधबार राति पक्राउ परेका थापा जेएनजी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुन्धाराबाट भएका थिए। सर्लाहीको बागमती नगरपालिका एक घर भएका 48 वर्षीय बाबुको साथबाट प्रहरी 2 थान पेस्तोल पनि बरामद गरेको छ। जेलबाट फरार भएपछि उनी विभिन्न ठाउँमा लुकेर गैराती आफ्नो घरमा पुगेका हुन्। इलाका प्रहरीकाले हरिवन र इलाका प्रहरीकाले कर्मैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी विरूद्ध हात हतियार खरखजना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले बताए। मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका संचालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। उनलाई ललितपुरबाट आज पक्राउ गरिएको हो। मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो। खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो। खड्का स्वास्थ्य व्यवसायी संघका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य थिए। यसअघि पनि पीएलएन वन स्टप सेन्टर र जीएससी लगायतका संयन्त्रमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाइएको थियो। हाउस त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
2: प्रणव प्रताप केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।
3: हार्दिक मंगलमय शुभकामना।
4: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।
5: हार्दिक मंगलमय शुभकामना। विजया दशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।

0: हार्दिक शुभकामना।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, बैतेश्वर गाउँपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुशियाली छाओस्, यही शुभकामना।
0: राजकुमार श्रेष्ठ, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तबकामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक शुभचिन्तक, आम दोलाखाली आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड़ पर्वहरूले सबैको घरमा खुशियाली, उमंग र मुहारमा मुस्कान ल्याउन सकुन्, शुभकामना।
3: ओम कृष्ण आचार्य, अभियान तथा प्रचार विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी परिवार, चरीकोट दोलखा।
4: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कथै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि, सके गर्ने।
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिटीमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
1: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका २ चुगु, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।